सगल द्वार का उछाड़ कै गह तुहारो द्वार बाहे गह की लाज अस गोविंद दास तुहार। वाहेगुरु जी का खालसा वाहेगुरु जी की फतेह। राम कली महला तीजा आनंद एक ओंकार सतगुर प्रसाद आनंद पिया मेरी माए सतगुरु मैं पाया सतगुर ता पाया सहज सेती मन वजिया वाधाइया राग रतन परवार परिया शब्द गावण आईया शब्दो तंगा भो हरी केरा मन जनी वसाया ताहे नानक आनंद होआ सतगुरु मैं पाया ए मन मेरिया तू सदा रहो हर नाले हर नाल रहो तू मन मेरे दुख सब विसारणा अंगीकारो करे तेरा कार्य सब सवारणा सबना गला समरथ स्वामी सो क्यों मना बसारे काहे नानक मन मेरे सदा रहो हर नाले साचे साहेबा क्या नाही कर तेरा करता तेरा सब कुछ है जिस देह सो पावे सदा सिफत सलाह तेरी नाम मन वसावे नाम जन का मन वसया वाजे शब्द कनेरे काहे नानक सच्चे साहेब क्या नाही कर तेरा साचा नाम मेरा आधारो साज नाम आधार मेरा जन भुखा सब गवाईया कर शांत सुख मन आए वसया जन इच्छा सब पुजाईया सदा कुर्बान किता गुरु विट हो जिस दियां यह बड़े आईया काहे नानक सुनो संत हो शब्द धरो प्यारो साचा नाम मेरा आधारो वाजे पांच शब्द तत कर सभागै कर सभागै शब्द वाजे कला जित कर सारिया पांच दूत दुध वास कीते काल कंटक मारिया तुर कर्म पाया तुद जन का से नाम हर कह लागे काहे नानक तै सुख होआ तत कर अनहद वाजे साची लवै बहनो देह नमाणी लवै बाज हो क्या करे बेचारिया तुद बाज समरथ कोए नाही कृपा कर बनवारिया ऐस न हो रथाओ नाही शब्द लाग सवारिया कहे नानक लिवे बज हो क्या करे बेचारिया आनंद आनंद सब को कह आनंद गुरु ते जाण्या जाण्या आनंद सदा गुर ते कृपा करे प्यारिया कर कृपा कलवे कट्टे ज्ञान अंजन सारिया अंदरों जन का मोह टुटा जन का शब्द सच्चा सवारिया कहे नानक हो आनंद है आनंद गुर ते जाण्या बाबा जिस तू देह सोई जन पावै पावै ता सो जान देह जिसनो और क्या कर है बेचारिया एक भरम भूले फिर दह दस एक नाम लाग सवारिया गुर प्रसादी मन पया निर्मल जना भाणा पावे कह नानक जस देह प्यारे सोई जन पावे आव हो संत प्यारे हो अकथ की करह कहानी अकथ केरी कित द्वारा पाईया तान मान धन सब सौंप गुर का हुक्म मन पाईया हुक्म मन्ने हो गुरु के रागा बो सच्ची बाणी कह नानक सुनो संत हो कथे हो अकथ कहानी ए मन चंचला चतुराई कने ना पाया चतुराई ना पाया कने तू सुन मन मेरिया ए माया मोहनी जन एत भरम भुलाया माया त मोहनी तने कीती जन ठगौली पाईया कुरबान कीता तिसे विट हो जन बहु मीठा लाया कह नानक मन चंचल चतुराई कने ना पाया ए मन प्यारिया तू सदा सच संभाले एहो कटंब तू जे देखदा चला नाही तेरा नाले साथ तेरा चला नाही तस नाल क्यों चत लाईया ऐसा काम मूले ना कीचा जत अंत पछो ताईया सत गुरु का उपदेश सुन तू होवै तेरा नाले कह नानक मन प्यारे तू सदा सच संभाले आगम गोचरा तेरा अंत ना पाया अंतो ना पाया कने तेरा आपना आप तू जान है जी जंत सब खेल तेरा क्या को आख बखाण है अख है ता वेख है सब तू है जन जग तो पाया कह नानक तू सदा गम है तेरा अंत ना पाया सौर नार मौन जान अमृत खोज दे सो अमृत गुर से पाया पाया अमृत गुर कृपा कीनी सच्चा मन वसाया जी जंत सब सुध उपाय एक वेख परसन आया लभ लोभ अहंकार चूका सतगुरु भला पाया कहे नानक जसनो आप दुठा तन अमृत गुर से पाया भगता की चाल नराली चाला नराली भगत हां केरी बिखम मार्ग चलना लभ लोभ अहंकार ताज तृष्णा बहुत नाही बोलना
کنے ہو دیکھی وال ہو نکی مارگ جانا گر پرسادی جنی آپ تجیا ہر واسنا سمانی کہ نانک چال بھگتاں جگ ہو جگ نرالی جو تو چلا ہے تب چل ہے سوامی ہور کیا جانا گن تیرے جب تو چلا ہے تب چل ہے جنا مارگ پاو ہے کر کرپا جن نام لائے ہے چے ہر ہر سدا تے آو ہے جس نو کتھا سنا ہے اپنی سے گر دوارا سکھ پاو ہے کہ نانک سچے صاحب جو پاوے تو چلا وے یہ ہو سوہلا سبد سہاوا سبدو سہاوا سدا سوہلا ست گرو سنایا یہ تین کہ من وسیا جن تڑوں لکھیا آیا ایک پھر کنہرے کر گلا گلے کر نہ پایا کہ نانک سبد سوہلا ست گرو سنایا ویت ہوئے سی جنا جنی ہر تیا ہر تیا ویت ہوئے گرمکھ جنی تیا ویت ماتا پتا کٹمب سہت سیو پویت سنگت سبائی کہندے پویت سندے پویت سے پویت جنی من وسایا کہ نانک سے پویت جنی گرمکھ ہر ہر تیا کرمی سہج نہ اوپجا وین سہج سہسا نہ جائے نہ جائے سہسا کدا سنجم رہے کرم کمائے سہس جیو ملین ہے کہ تو سنجم توتا جائے من تو وہ سبد لاگ ہو ہر سیوں رہ چت لائے کہ نانک گر پرسادی سہج اپجا اے سہسا اے بجائے جی ہو میرے باہروں نرمل باہروں